مان لیں تو سوپڑ کس طرح ہے؟ تو ادھر ادھر کرے دیا جی اس تمام دیا سب کچھ تھی ادھر کی اپنے گھر کے سکھان چڑ کے دور نیڑے چل کے گرو کی اصل پر سربت مائی مائی ماں گرو کی گوشت میں یہ تا ادھر کہہ رہے ساڈے وقت ہو رہا ہے گرو پڑے گا گرو کہے گا گانے گارے جا گرو کی کرپا ہوئے گی تو بانی پڑھن وہ تو سر گرو کدے نہیں کہہ بانی نہ گرو نہیں کہہ کہ ستسنگ نہ حجت ہے یہ من رکھ نہیں گرو تو پریز ہے کت جائے بجے ستسنگ کی جتنے ہر سال کرنا بنا یہ نہ کرنے بہانے کہ میرے کی وقت آپ گرو بانی پڑھائے گا آپ امر چڑے گا کدے نہیں کیا بھی گرو آپ روٹی کھوائے گا واسطے سارا اپرانا کر بھی کرتے ساری سمگری بھی کر لیا تا جا کے پرشادہ تیار ہو جائے پرشادے واسطے ادو میں آدم بھوجن واسطے بھی جو تدم کرے دیا جی اس کو کمان دیا تھی دیا تب مل نان اتری کمائی کر سکھ کا کرم تیسرا کرم اس واحگرو کا سمرن نان اتری چنت جی چنتا بھی اب سان ہر ویلے چاڑ دی رہی کلو کہ دور ہو گیا کلی کا پتا جی نے سکھ نو مہان ادم میری کار سے جو تے ادم دیا تو دنیا چاقاں پہ پنجاب کی دھرتی تھی کس طرح سوارے اپجوالا بنا سارے دیش نو اگ ملتا ہے اتنی مرضی ٹیکنیکل ویو دے نال گرو نے تھوڑے اتنے بڑی بخی دنیا نے یہ سدھ کر دیتا ہے کہ سارے دیش واسی خاص کر کے گرو کے سکھان کے اندر مہان بخش جہے کام نو ہاتھ پانچ چڑھ گیا گرو نے نانک نام چڑھ گئی کلا کیونکہ نانک کے نام نال ہی بابا جی بابا نند سنگھ جی مہارا تیرے دو ارد کرتے نانک نام چڑھتی کلم جی کو دھن گرو نانک پاتشاہ جی کا نام ہے وہ سدا چڑھتی کلم یا نانک نام چڑھتی کلا جی کو گرو کا نام ہے وہ چڑھتی کلا رہ کے کسی کا برا نہیں سوچتا تیرے پارے سروت کا کرنی کرنی ہے سمرن دھرم کی کرت یہ بھی بندگی بانی پڑھنی ہے بھی واحگرو کا جاپ کرنا یہ بھی بندگی دان پور کرنا یہ بھی بندگی کال کھائے کے چھتوں دے نانک رہا نانک چنیا کھٹیاں جے بھر جانے کوئے سرتے چنی جان کی جوگی کا جپ
योगी की चुनी कहनी है जती सुरते चुनी ज्ञान की योगी का जत होए राजे चुनी न्याओं की फिक्र ही का तत् दान गृहस्थी का धर्म है दान को दान को पवित्र भी माया ही दंग मारन लगे बहुत ही माया है जी दंग मार दी है किस तरह रोमे आ जाए कई माया का ही मनता है माया का ही मान नहीं तो वाहगुरु की बख्श यह तो वाहगुरु की दात ये वाहगुरु की अर्पण करते रही पानी चलता पवित्र रहा है तन चंगे पास गुरु के लेखे लगता रहे तो सुखदाई है दान को करना यह सिमरन सत्संग करके है यह भी सिमरन स्वादन स्त्री पति की सेवा कर रही है यह भी बाबा जी बच्चे करते ये कोई बीबी तारक माड़ा फेरी रोटी का टाइम हो गया प्रशादा तैयार नहीं किया पति घर आए भगवान प्रशादा तैयार हो क्योंकि टाइम है रोटी का खाने उन्होंने कहा स्वामी मैं तो नाम पर ही जपती हूं रोटी आप पका के खाई बाबा जी कहते थे इसका नाम नहीं है ये मन मत तेरी माड़ा फेरी ये मन मत है नाम की है ये रोटी का टाइम हो गया तो अपने पति वास्ते सोना पुछा का त्याग करके पति अपने काम कर दिया या उन्हें काम किया तो सवेरे भोजन त्याग कर रहे यह भी सिमरन है बाणी भी पढ़ती है हर टाइम सतगुरु जी ने पहले तेरे हर कोई जागे किसी महापुरुष ने किए सारी दुनिया सारे जाग रही दूजे पैरे भोगी तीजे पैरे तस्कर जागे तस्कर के अंदर चोर तीजे पैरे तस्कर जागे चौथे पैरे जो तो समय योगी ने जाग गुरसिख ने जाग अंदर तुम पिछ लगाती जागर जाके की करना नाम दान इशनान जोड़ा इशनान करना ते बह के जपना सपना दान पुन भी नाम दान इशनान जोड़ा है फिर मिठा बोलन निव चलन नाम जप के बाणी पढ़ के नहीं लोगों ने झगड़ी करता नहीं करता तेरे वर्गा तो नहीं मिठा बोलन ये अमृत पीता है तो रचना में मिठास पड़ी है मिठा बोलन निर्चल निम्रता कर गुरु के सिख का मन नीवा तो देखा मत राजकर गुरु चल गया तो मन ऊंचा हो गया तो मत नीवी तो ताइयों सिखी नहीं जी खुशबू है साढ़े अंदरों कट मिठा बोलन निर्चलन हथों दे के पढ़ा मनाए तो देखे तो शुक्र करना पाचा तेरी कृपा थोड़ा सोना खाऊ थोड़ा सोना तो थोड़ा भाई साहब जी ने लिखे सिखता है कर्म थोड़ा सोना तो थोड़ा पर मिकदार भी लिखे कितना थोड़ा समीए तो कितना थोड़ा खाई जे अगे अठ रोटियां खाली तो सत खा ली जे जे बारह घंटे सोने तो दस घंटे सो कोई निगरान समीए ने बाबा जी की भी बेनती की बाबा नंद सिंह जी महाराज बेनती की महाराज आपके पास करो बाबा जी कह लगे इतना थोड़ा खाओ जिन्हें नाम सारा दिन शरीर पीड़िया ही ना खते डिखा ही ना वो भी कोई खाने बाबे ने किया है सबरत मिठे बनिए सुनिए सारे हर तुरसी मुख बोलने मारन नाल किए छत्ती अमृत भाव है जाको नजर करे बाबा होर खाना तुगी खुआर जित खाते सन पीड़िए मन में चले विकार वो खाने की खा ये मन विकार ही बनिया ने हर वेले पीड़े ही नहीं मुसलमान रोज
روزے رکھتے ہیں, ایک روز روزہ رکھتے ہیں. روزے کا مقصد یہ نہیں بھی خدا رات کوئی سوچے, اور روزے کا رکھنے کا مطلب ہے شریر کی شدھی, شریر کی شدھی. ڈاکٹر کو جانے ڈاکٹر صاحب فرار ہو گئے, کیوں ہوئے کھٹے نکال آؤں گے سر, ایک دن فاقہ کر رہے دوائی مل گئی اپنے آپ پیدا ٹھیک ہو جائے. تو اسی طرح روزہ رکھنا ورت رکھنا یہ نہیں بھی کوئی ایک کرم نہیں, صرف شریر کی شدھی ہوا ہے شریر ٹھیک ہو جاتا ہے. پر گرو کا سکھ تو روز روزہ رکھتا, روز ورت رکھتا, وہ کہڑا تھوڑا کرم یہ شریر ٹھیک رہی. ڈاکٹر کو جانے نہیں پہ بابا جی نے بدل کیتا, اتنا تھوڑا کھاؤ جی نے نال شریر بوجھل ہی نہ ہو, اتنا تھوڑا سو جہد ساڈا امرت والا سو کی نہ, اتنا الم آہار الم سی تھوڑا سونا کھانا تھوڑا بولن گرو چ پائے, ایک بہتا نہیں بول سارا دن گپا ہی نہیں پائے تھوڑا, یہ بھی گرمت ہے. پھر کھال کھائے سکرت کرے, کال کھال کے سکرت کرے, وڈا ہوئے نہ آپ کرائے گی گرو نے وڈیائی بخشی ہے تو جناؤں گا نہیں, وڈیائیاں گرو ودو آؤ پھر ہمیں اچ نہیں آزاد کرتا تو آگے آزاد تمہاری جیو پھر سب تیرا کہو نانک سب تیری وڈیائی کوئی نہیں. یہ گرو بخش تو گرو دی وڈا ہوئے نہ آپ کرائے. پھر پیسہ جی کہ سات سنگت مل گام دے رات دے نچل کر, یہ دو ٹائم دے میرے کرت بھی کرنی کم کار بھی کرنا, امرت ویلے شام آ کے گرو نال جانا ہے. جس طرح تھی جڑ جڑ کے کرنا کی ہے شبد سرخ پر جا کرے گرو دے شبد ہی وچار سننی تے کرنی, سب گرو پرچے من پر چائے. پھر بھائی صاحب جی کہتے ہیں سکھ کا جیون آسا نراش آسا رہتا ہوا نراش, کیونکہ جی آسا آسا رکھیے تو جی نہ پوری ہوئے تو من بڑی چاہیے کر چلا آسا نراش سکھ ہے. ادم کرے جس طرح تھی ادم کی بندگی کا سروپ کی ہے بابا جی بچت کرتے سن کر بندے تر بندگی جتر کٹ میں ساہ بندگی کا سروپ حکم ہے آپ کو, کیونکہ سروپ جتنے تک سروپ لکڑنا نہ پڑے اتنے تک من جڑتا ہے, تو نشانہ کوئی نہیں ہے نا سن, تو بندگی کا سروپ جڑا ہے وہ ہے حکم سکھ جا ہے کرت بھی کرتا ہے نام بھی جپتا ہے بچیاں نال بھی پیار کرتا ہے شہر بھی کرتا ہے ہستا بھی ہے تنگے کپڑے بھی پاتا ہے گرو نال بھی جڑتا ہے, یہ سب گرو کا حکم منیے ہوئے پروان تا ختم کار ہے. بس بھائی سمجھا صاحبان نے تین دن واسطے کیا نہیں لیا سید بدھو شاہ کو آ گیا چٹھی لے کے پیا کہ بدھو شاہ چھتی چٹھی پڑھ کے سنا کیونکہ میں گھر پہنچ سید بدھو شاہ نے گرو کا حکم پڑھ کے سنایا وہ لکھا ہوا کہ تصویر شرم کرو.